0: FM 92.9 और केबल नेट 88.9 पर यह रेडियो आपकी आवाज है।
1: FM 92.9 और केबल नेट 88.9 पर यह रेडियो आपकी आवाज है।
2: तमाइन, हम आपको फ्रांस की फिजाओं में लिए चलते हैं। इस वक्त हमारे साथ सोशल वर्कर भी हैं, लिखारी भी हैं और बहुत खूबसूरत नात पढ़ती हैं, शायरा भी हैं, कालम निगार भी हैं। मुमताज मलिक साहिबा, हम आपको एक बार फिर कोपेनहेगन की फिजाओं में खुश आमदीद कहते हैं।
3: जी अस्सलाम वालेकुम, आपको सब सुनने वालों को और जो भी मेहमान आपके पास हैं सबको मेरी तरफ से बहुत अस्सलाम वालेकुम और बहुत बहुत ईद मुबारक।
2: खैर मुबारक जी, आपकी ईद कैसे गुजरी?
3: अल्हम्दुलिल्लाह, वैसे तो आपको पता ही है यूरोप की ईद तो ज्यादातर घरों में फैमिलीज के साथ ही होती है, लेकिन इस बार कोरोना की वजह से भी कुछ जो दोस्त इकट्ठे होते हैं दावतें वगैरह वो नहीं था सिलसिला, तो बहुत ही ज्यादा सादगी से थी और खामोशी से सादगी से गुजरी, लेकिन अल्हम्दुलिल्लाह खैर खैरियत से गुजर गई।
2: मुमताज मलिक साहब, किताबें जो आपने लिखी है उनके बारे में मैं थोड़ी सी तफसील पढ़ रहा था, तालिबन पिछले साल आपकी नई जो है किताब आई है मार्केट में।
3: जी लास्ट ईयर जो 2019 में मेरा पहला नातिया मजमू कलाम आया, वैसे तो अभी तक ये टोटली मेरी पांच किताबें आ चुकी हैं, पांचवी की अभी रोनमाई के इंतजार में, ये कोरोना की वजह से हम लोग रुक गए शराब दुनिया, लेकिन ये कि इस नातिया कलाम जो था वो मेरा पहला था और बड़ा मेरा अल्लाह ताला से मिन्नत और जारी से मांगा हुआ कलाम है। अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह उसकी अता थी कि मैं ये मुकम्मल कर सकी, 7 साल की मेहनत है मेरी इस किताब के अंदर, 2012 से लेकर 2019 तक का कलाम मेरा इसके अंदर आपको मिलेगा। उसमें नाते हैं, पहले तो हमदिया एक पार्ट है पूरा, ये नहीं कि एक हमद लगाने के बाद आगे शुरू हो रहा है, वो एक हिस्सा है हमदिया कलाम का, उसके बाद नाते हैं, फिर उसके बाद मनकबत हैं, मनाजात हैं, दुआएं हैं, तकरीबन यानी एक ऐसा पैकेज है जिसमें मिलाद वगैरह के लिए भी अगर कोई खवातीन या जो लोग पढ़ना चाहें या इसको सामने रखना चाहें तो वो भी इसको पूरा इस्तेफादा कर सकते हैं।
2: आखिर में इंशाल्लाह जरूर आपसे नात भी सुनेंगे और इसके बारे में और भी तफसीलन बात करेंगे। मुमताज साहब, आप हमारे सामाइन को बताएं, क्योंकि आज ये हमारा कोरोना वायरस पर प्रोग्राम है, जब से ये शुरू हुआ जो है मुतवातर जो है कोरोना वायरस पर प्रोग्राम करते रहते हैं, हमारी पूरी टीम करती है। मैं आपसे जानना चाहूंगा कि फ्रांस में जो कोरोना वायरस की वबा फैली थी वो बड़ी शिद्दत से आई थी और लोग घबरा गए थे, डर गए थे लोग, फ्लाइट्स बंद हो गई, अब क्या सिचुएशन?
3: अब अल्हम्दुलिल्लाह 3 महीने इन्होंने बड़ा स्ट्रिक्टली फॉलो किया SOPs को और उसके बाद तब जाकर इस काबिल हुए, जब एक टाइम वो भी था कि जब यानी 1,000-1,500 तक 24 घंटे के अंदर हम बात पहुंच चुकी हुई थी, 1,500 से 2,000 लास्ट जो पीक थी, और उसके बाद जैसे जैसे फिर डाउन होने लगा और लोगों ने भी बड़ा सब्र का मुजाहरा किया, हुकूमत को बड़ा बहुत ज्यादा हम कहते हैं कि सलाम है जिसने माली तौर पे भी लोगों की मदद की और जहनी तौर पे भी जज्बाती तौर पे भी उन लोगों को इस तरह से संभाले रखा कि वो अपना दिल ना छोड़ें, वरना यहाँ पे अक्सर लोग पैनिक होने लगे थे और पैनिक से भी हम बात हुई है यहाँ पर, लेकिन वो 3 महीने की जो स्ट्रगल थी वो बहुत इंपॉर्टेंट थी और मेरा ख्याल है जितने भी हम लोग जिंदा हैं इस वक्त जिन्होंने ये जमाना देख लिया है और जितनी भी हमारी जिंदगी होगी हमारे लिए ये एक बहुत ही ज्यादा खौफनाक और दिल दहलाने वाला तजुर्बा रहेगा, और खास तौर पर हमारे बाकी जो यूरोप के ममालिक में इटली के साथ जो इटली में जो सानिहात हुए और जो सिचुएशन थी ना संभालने वाली, उसके बाद तो फ्रांस वाकई बहुत डर गया था, फ्रांसीसी लोगों के अंदर ये चीज इटली की लाशें देखने के बाद जो हालत थी ना वो यकीन करें बहुत तकलीफ देती थी, और फिर यहाँ पे कुछ फैमिलीज थी जो पूरी पूरी पाकिस्तानी फैमिलीज जो घरों के अंदर ही जिनका कोरोना से डेथ हुई और क्योंकि उन्होंने बताया नहीं, उन्होंने टेस्ट नहीं करवाए और कुछ ऐसे भी वाकयात हुए कि इकट्ठे 3 या 5 लोग थे और उनकी बाद में लाशें जब मिली और फिर टेस्ट हुए तो पता चला कोरोना से उनकी डेथ हो चुकी हुई थी, और ऐसे भी सानिहात हुए यहाँ पे दिल दहलाने वाले, लेकिन अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह अब आहिस्ता आहिस्ता करके उन्होंने कहते हैं ना कि हिस्से हिस्से में चीजें खोली हैं, स्कूलों के लिए थोड़ा सा मुश्किल था छोटे बच्चों को भेजना क्योंकि माँ बाप ने तो फिर भी कामों पे जाना है, छोटे बच्चे कहाँ रहे, यूनिवर्सिटी वाले तो वो छुट्टी में, चलो ठीक है छुट्टियां भी हो गई वो बच्चे घर पे रह सकते हैं, कॉलेज वाले रह सकते हैं, लेकिन जो मेटरनल क्लास के बच्चे हैं जो केजी ग्रुप के बच्चे होते हैं मंसूरी के वो कहाँ रहे, अगर वो घर पे रहेंगे तो उनके पेरेंट्स वो कामों पे जाते हैं यहाँ पे तो मियाँ बीवी दोनों काम करते हैं तो फिर वो सिस्टम कैसे चलेगा, अब उनको भी जाहिर बात है कि जब तक वर्कर्स अपने अपनी अपनी जगह पे अपने मकामात पर नहीं पहुंचेंगे कामों के लिए तो सिस्टम कैसे चलेगा सारा, وہ چیزیں بہت امپورٹنٹ تھیں اور اس کے لیے کافی میٹنگز ہوئی, سروے ہوئے, اور اس کے بعد جا کے آپ کو تو پتا نہیں یہاں پہ سروے بہت امپورٹنٹ ہوتا ہے. یہاں پہ کبھی بھی حکومت ایسے ہی ایک دم سے چیز لاگو کرنے سے پہلے اس کا سارا دیکھ لیتی ہے, حساب کتاب کتنا ہے, کتنے لوگ متاثر ہوں گے, ان کو ہم نے کیسے سنبھالنا ہے اور کس جگہ پر ہمیں کتنا دباؤ ڈالنا ہے. یہ ساری چیزیں بڑی اہم ہوتی ہیں یہاں پہ یورپی حکومتوں کے لیے یا فرانس کی حکومت کے لیے خاص طور پہ. تو وہ سارا کچھ دیکھنے کے بعد پھر انہوں نے کلاسز جو تھیں خالی کی, کم کلاسز کھولی جو بچے گھر پہ رہ سکتے تھے اس ایج کے بچوں کو چھوڑ کر, چھوٹے بچوں کے لیے انتظامیہ کا اس طرح سے انہوں نے طریقہ کار رکھا کہ وہ بچے بار بار ہاتھ دھو سکیں, ماسک یوز کر سکیں, یا ایک دوسرے کے ساتھ کھیلتے ہوئے ان کا فاصلہ کتنا ہو, یا پھر انہوں نے ایک دوسرے کے ساتھ, بچے ہیں وہ سارے لپٹتے بھی ہیں ایک دوسرے کو پیار کرتے ہیں اگر, تو وہ سمجھانا جو تھا بچوں کے لیے وہ بڑا امپورٹنٹ تھا. یہ کام ماں باپ نے بھی کیا, یہ کام میڈیا نے بھی کیا, اور یہ کام یہاں پہ ٹیچرس نے بھی بخوبی کیا, اور ایک ایک چیز پر ایک ایک بات پر نظر رکھی پوری ذمہ داری کے ساتھ. اس لیے میں ان کو بہت مبارکباد دیتی ہوں, فرانس کی حکومت, فرانس کی انتظامیہ, اسکول اتھارٹیز, ان سب کے لیے بہت سلام ہے. ان لوگوں نے بڑی جان ماری ہے. پھر اوپر سے ڈاکٹرز, ڈاکٹرز کا کام دنیا میں ویسے بھی جہاں بھی انہوں نے کرونا میں یا کسی ایسے وبا میں کام کیا ہے یقیناً وہ مستحق ہیں کہ ان کو شاباش دی جائے, لیکن فرانس میں جو کام ڈاکٹرز نے کیا, نرسز نے کیا, پیرا میڈیکل اسٹاف نے کیا, وہ ہمیشہ یادگار رہے گا. کہتے ہیں ہمیشہ کے لیے انہوں نے ایک لوگوں کے ذہنوں پہ اپنا آپ نقش کر دیا ہے کہ ہم تم لوگوں کو کسی حال میں اکیلا چھوڑنے والے نہیں ہیں. اور بہت جانے گئیں بڑی قیمتی لوگ یہاں سے, ڈاکٹرز بھی, پیرا میڈیکل اسٹاف بھی, وہ بھی دنیا سے رخصت ہوا, اور پھر بھی انہوں نے یہ نہیں کہا کہ ہم ڈیوٹی پہ نہیں آ رہے. یہ ہمیشہ کے لیے ان کے نام سنہری حروف میں بس درج کروا گیا یہ کام ان کا. الحمدللہ اب آہستہ آہستہ سب کچھ تقریباً سب کچھ ہی کھل چکا ہے میرج ہالس کے علاوہ, باقی ہوٹلز بھی کھل گئے ہوئے ہیں, اب لوگ چھٹیاں گزارنے بھی آگے پیچھے جا رہے ہیں. لیکن یہ ہے کہ ابھی یہاں مالز میں شاپنگ کرتے ہیں تو کوئی کہے نہ کہے وہ ضرور ماسک وغیرہ لگاتے ہیں, اور وہاں پہ سینیٹائزرز کا ارینج ہوتا ہے, خود بھی لوگ بہت کیئر کرتے ہیں. ہمارے پاکستان میں جس طرح سے لوگ بے فکر ہیں, ابھی بھی کہتے ہیں ایک دوسرے کو, ہنستے ہیں, لطیفے بناتے ہیں, بھی کچھ نہیں ہوتا یار, کچھ نہیں ہوتا. ہم لوگ وہ ہے نا جو کہتے ہیں کہ جب تک اپنے گھر تک وہ تکلیف آ نہ جائے ہم لوگوں کو احساس ہی نہیں ہوتا کہ یہ بھی کوئی سنجیدہ معاملہ ہے, یہ امپورٹنٹ بات ہے, اس پہ غور کرنا چاہیے, اس پہ سوچنا چاہیے. نہیں, ہم لوگ اینڈ کا انتظار کرتے ہیں, جب ہمارے سر پہ آ پہنچے گی دیکھی جائے گی, پھر دیکھیں گے ہم.
2: اپنی کمیونٹی کی جب بات کریں گے, یہ تو آپ نے فرانس کی حکومتوں نے تو اپنا رول ادا کیا, جو اپنی کمیونٹی تھی, جو لوگ بیچارے تھے جن کے پاس راشن کی کمی تھی, وہاں جو لوگ چھٹیوں پہ آئے ہوئے تھے
3: ارینج کیا گیا, ان کے لیے بھی یہاں بہت ارینج کیا. یہاں مخیر حضرات نے, یہاں جو ہماری امبیسی ہے اس کے تھرو بھی پرائیویٹلی یہاں پہ کئی جگہوں پہ علاقوں میں اور کئی علاقوں میں انہوں نے خاص چھٹی والا جو دن ہوتا تھا وہاں پہ انہوں نے پیکٹس بنائے ہوتے تھے, اور وہاں پہ انہوں نے خشک راشن جو تھا اس طرح کی چیزیں انہوں نے بنا کے اور باقاعدہ اشتہار دیا. میرا فرینچ پاکستانی اس پیج موجود ہے فیس بک پہ, اس کے اوپر ان کے اشتہارات, انہوں نے اپنے ٹیلی فون نمبرز کے ساتھ کہ جو لوگ کسی وجہ سے اس ٹائم پہ نہ پہنچ سکیں تو ان سے رابطہ کیا جا سکے, جو جاننے والے تھے, جیسے میرے کو جاننے والے ہیں تو میں جا کر دو چار لوگوں کا جو پیکج ہے وہ اٹھا لوں اور ان تک پہنچا دوں. اس طرح سے ماشاءاللہ ہوا, بہت کام ہوا, خاص طور پہ جن کے پاس پیپرز نہیں ہیں وہ لوگ, کیونکہ جن کے پاس تو پیپرز ہیں ان کا اتنا مسئلہ اس لیے بھی نہیں تھا کہ وہ ٹیکس گزار ہیں یا دوسرے تو بے روزگار بھی ہیں, تب بھی حکومت نے ان کو سپورٹ کیا اور کچھ نہ کچھ اکاؤنٹ میں آیا جس کی وجہ سے ان کو راشن وغیرہ لینے میں کوئی مسئلہ نہیں ہوا. لیکن جو لوگ جن کے پاس پیپرز نہیں تھے پراپر یا کچھ اور اس طرح کے مسائل تھے ان کے کہ وہ لیگلی ڈکلیئر نہیں تھے, ان لوگوں کے لیے واقعی مسائل تھے. اور لیکن ان کے لیے لوگوں نے یہاں پہ, مخیر حضرات نے, پاس پڑوس نے, جتنی بھی ہمارے پاکستانی کمیونٹی ہے, سب نے ایک دوسرے کی خبر رکھی ہے. اور الحمدللہ میرے سننے میں ابھی تک کچھ نہیں ایسا آیا کہ جہاں پر کسی پاکستانی فیملی تک کوئی نہ پہنچا ہو یا کوئی مدد پہنچانے کی کوشش نہ کی گئی ہو.
2: جو ڈیتھ کی تعداد تھی وہ فرانس میں ایک دم جو ہے بڑھنا شروع ہوگی, اور اپنے لوگوں کے نام بھی سوشل میڈیا پر آنا شروع ہو گئے لوکل اخبارات میں, اس میں کتنی سچائی تھی؟
3: جی ہاں, یہ سچ ہے, یہ سچ ہے. اس لیے کہ جو ہم لوگ یہاں پہ پاکستانیز ہیں یا جو ہمارے دوسرے غیر ملکی لوگ ہیں یہاں پہ آ کے, تارکین وطن جو ہیں, انہوں نے بہت ہلکا لیا تھا نا شروع میں نہیں نہیں جی کچھ نہیں ہوتا, ہم تو 5 دفعہ وضو کرتے ہیں, ہم تو یہ کرتے ہیں وہ کرتے ہیں. وہ اپنی جگہ, وہ یہ نہیں سمجھتے ہیں کہ دعا اور دوا دونوں ہی کا حکم دیا گیا اللہ تعالیٰ کی طرف سے, ورنہ تو اللہ تعالیٰ فرما دیتے نا کہ کوئی تکلیف آئے بس مسلے پہ بیٹھ جاؤ, وہیں پہ تم دعا کرو گے وہ تکلیفیں دور ہو جائیں گی, بس کسی دوائی کی ضرورت نہیں ہے. لیکن جب ہمارے پیارے نبیوں نے, ہماری ولیوں نے, سب لوگوں نے اگر